0: آیات کی اسپیشل پرنسپل سیکرٹری دانا کشور کی صدارت میں منعقدہ اجلاس میں فیصلہ کیا گیا. ایک علاقے میں 5 تا 10 ایکڑ پر چارے کی کاشت کی جائے گی. فنڈز روزگار ضمانت اسکیم کے تحت مختص کیے جائیں گے. چیف منسٹر ریونت ریڈی نے مرکزی الیکشن کمیشن کے فیصلوں میں خامیوں سے متعلق کمیشن کے ارکان کے بیان کے پیش نظر سی سی گنیش کمار کے خلاف وزیر اعظم نریندر مودی اور مرکزی وزیر داخلہ امیت شاہ کی جانب سے کاروائی نہ کرنے پر احتجاج کیا. دہلی میں انڈیا اتحاد کے مارچ فار ڈیموکریسی ریلی میں تلنگانہ کے چیف منسٹر ریونت ریڈی، ڈپٹی چیف منسٹر بھٹی وکرمارکا اور کانگریس کے قائدین نے شرکت کی. الیکشن کمیشن کے رویے پر تنقید کرتے ہوئے اس تحریک سے متعلق تلنگانہ بھون میں منعقدہ اجلاس میں شریک ہونے والے پارٹی قائدین کو چیف منسٹر نے خصوصی ہدایت دی. دریائے کرشنا پر تعمیر کروائے جانے والے آئیکونک برج کی سنگی بنیاد تقریب میں مرکزی وزیر نتن گڈکری کو شرکت کی ریاستی وزراء کومٹ ریڈی وینکٹ ریڈی اور جوپلی کرشنا راؤ نے دعوت دی ہے. اس سلسلے میں انہوں نے دہلی میں مرکزی وزیر سے ملاقات کی. نتن گڈکری نے تقریب سنگی بنیاد میں شرکت سے اتفاق کیا. ریاستی وزراء نے بتایا کہ تل نیشنل ہائی وے 167 پر تعمیر کروائے جانے والے اس برج سے شہر حیدرآباد سے تروپتی کے سفر میں 80 کلومیٹر کی دوری اور تقریباً 3 گھنٹے کے سفر کے وقت میں کمی ہوگی. مرکزی وزیر نتن گڈکری سے دہلی میں ریاستی وزیر امارات و شمارے کومٹ ریڈی وینکٹ ریڈی نے ملاقات کرتے ہوئے تلنگانہ کے اہم بنیادی وسائل سے متعلق پروجیکٹس پر تبادلہ خیال کیا. ریاستی وزیر نے بتایا کہ ایل بی نگر حیات نگر ڈبل ڈیکر ایلیویٹڈ کوریڈور کو گڈکری نے منظوری دی ہے. انہوں نے دریائے کرشنا پر آئیکانک کیبل برج کی سنگ بنیاد تقریب میں شرکت سے اتفاق کیا ہے. ریاستی وزیر نے مزید بتایا کہ اس کے ذریعے نیشنل ہائی وے 167 پر تلنگانہ آندھرا پردیش کے رابطے میں اضافہ ہوگا اور سیاحت بھی بڑھے گی. ڈپٹی چیف منسٹر بھٹی وکرمارکا نے سنگارینی کالریز کے فائدے میں مستقل ملازمین کے لیے 34% حصہ اور کنٹریکٹ ملازمین کے لیے 5,500 روپے بونس کا اعلان کیا ہے. انہوں نے آج پرجا بھون میں صحافیوں سے بات چیت کی. نائب وزیر اعلی نے کہا کہ دیر التواد ڈیپینڈنٹ ملازمین کے تقررات، کوارٹرز کی جگہ، نہرو ہاؤسنگ کالونی کی تعمیر کو یقینی بنایا جائے گا. ایریا ہاسپٹل کے عصری طریقے سے تعمیر کی جائے گی. انہوں نے بتایا کہ اس طرح راما گنڈم میں تھرمل پاور پلانٹ کے قیام کے ساتھ سنگارینی کی اراضیات پر غریب افراد کے لیے مکانات کے پٹے جات کی تقسیم کی جائے گی. اس اجلاس میں ریاستی وزیر سری دھر بابو اور دیگر عوامی نمائندوں کے علاوہ عہدیدار بھی شریک تھے. ریاستی وزیر سیتا اکا نے ہوم روڈز کے طریقہ کار کے تحت فیلڈ اسٹاف کو تربیت دینے کے لیے منعقدہ انسٹیٹیوشنل اسٹرنگ گائنک پروگرام میں شرکت کی. حیدرآباد کے خیرتآباد میں واقع انسٹیٹیوشن آف انجینئرس میں یہ پروگرام منعقد ہوا. ہوم روڈ طریقہ کار کے تحت ٹیکنیکل شیڈیول، ٹیکنیکل ذمہ داریوں پر بنیادی سطح سے عملے کو تربیت دی جا رہی ہے. آپ آکاشوانی سے خبریں سن رہے ہیں. مزید اپڈیٹس کے لیے حیدرآباد کے علاقہ خبروں کے شعبے @_AIR News @HYD کو فالو کریں اور ایئر نیوز حیدرآباد چینل کو سبسکرائب کریں. خبروں میں آپ کا دوبارہ خیر مقدم ہے. کل ہند کانگریس کے صدر ملکارجن کھرگے سے ریاستی وزراء پونم پربھاکر واکیٹی سری ہری نے دہلی میں قیر سگالی ملاقات کی. قومی دارالحکومت میں کل منعقدہ چلو سپریم کورٹ پروگرام کے تناظر میں کھرگے سے ریاستی وزراء نے کچھ دیر تبادلہ خیال کیا. جمہوریت کے تحفظ، ووٹرز کے حقوق، فہرست رائے دہندگان پر جامع نظر ثانی اور چیف الیکشن کمشنر گنیش کمار کے استعفے سے متعلق موضوعات پر مرکزی سطح پر جاری احتجاج کے تناظر میں ریاستی وزراء نے صدر کانگریس سے ملاقات کی. مرکزی وزیر کشن ریڈی نے تنقید کرتے ہوئے کہا کہ ہندوستان میں کانگریس پارٹی کی جانب سے چلائی جا رہی آمرانہ سیاست نہیں چلے گی. انہوں نے کہا کہ اگر کانگریس کو ووٹ نہیں دیا جاتا ہے تو اس کے لیے الیکشن کمیشن اور عوام کو غلط قرار دیے جانے کا رویہ اختیار کیا جا رہا ہے. دہلی میں میڈیا سے بات کرتے ہوئے انہوں نے کہا کہ راہل گاندھی اقتدار کے لیے عالمی اداروں کو کمزور کرنے کے طریقہ کار کے تحت کام کر رہے ہیں. کشن ریڈی نے مزید کہا کہ وزیراعظم نریندر مودی اور امیت شاہ جیسے قائدین پر ملک کے ساتھ غداری کا الزام عائد کرتے ہوئے اپوزیشن قائدین غیر ذمہ دارانہ بیانات دے رہے ہیں. عوام کو اس پر غور کرنا چاہیے. बीजेपी के रियासती सदर एन रामचंद्र राव ने तनकीद करते हुए कहा कि कांग्रेस पार्टी दस्तूरी इदारों को धमकाने की सतह पर उतर आई है। उन्होंने सुप्रीम कोर्ट पर कांग्रेस राहुल गांधी के डामाई मौकफ की मजम्मत करते हुए हैदराबाद में हाईकोर्ट बार काउंसिल के गेट के पास वकला की जानिब से मुनाकिदा एहतजाज में शिरकत की। उन्होंने इल्जाम लगाया कि हिंदुस्तान के चीफ जस्टिस को निशाना बनाते हुए सोशल मीडिया पर कांग्रेस की जानिब से जहरीली तशहीर की जा रही है। बीजेपी सरबराह ने कहा कि सुप्रीम कोर्ट और इलेक्शन कमीशन जैसे दस्तूरी इदारों का तमाम को एहतराम करना चाहिए। उन्होंने मजीद कहा कि एसआईआर के जरिए 13 करोड़ वोट हस्फ करने का कांग्रेस का इल्जाम झूठ पर मुबनी है, कहीं भी एक वोट भी कानून के खिलाफ नहीं काटा गया है। महकमा मौसमियात ने बताया कि रियासत में इस महीने की 15 से 18 तारीख तक बाज अजला में गरज चमक और हवाओं के साथ बारिश का इम्कान है। बताया गया है कि मुत्तहदा जिले वारंगल, खम्मम, हैदराबाद समेत बाज इलाकों में बारिश होगी। बीआरएस के कारगुजार सदर तारक रामाराव ने नामपल्ली एसीबी की खसूसी अदालत में एक डिस्चार्ज पिटीशन दाखिल की है। इस पिटीशन में कहा गया है कि फार्मूला ई रेस केस में इनके खिलाफ आयद करदा बदउनवानियों के इल्जाम से मुतालिक मुनासिब शवाहद नहीं हैं और फंड्स के गलत इस्तेमाल के भी शवाहद दस्तियाब नहीं हैं, इसलिए इनका नाम चार्जशीट हटा दिया जाए। इस दरख्वास्त पर गौर करने के बाद अदालत ने इस सिलसिले में एसीबी को जवाबी हलफनामा दाखिल करने की हिदायत दी है। इस केस की अगली समाअत 30 तारीख तक के लिए मुलतवी कर दी गई। बीआरएस के डिप्टी फ्लोर लीडर हरीशाव ने बरहमी का इजहार करते हुए कहा कि शोबे ज़िरात को मायारी मुफ्त बरकी सरबराह करने के बजाय कांग्रेस हुकूमत रैतु डिस्काम के नाम से एक साजिश रच रही है। उन्होंने हुकूमत की जानिब से जारी करदा जियो 17 से फौरी दस्तबरदारी इख्तियार करने का मुतालबा किया। चीफ इलेक्टोरल ऑफिसर सुदर्शन रेड्डी ने हिदायत दी है कि ग्रेजुएट हलकों में वोटर्स के इंदराज के लिए एपिक तफसीलात फराहम करने का मुतालबा करते हुए इसरार न किया जाए। उन्होंने वाजे किया कि एपिक नंबर ना दिए जाने की एक वजह से फार्म 18 दरखास्तों को मुस्तरद नहीं किया जा सकता। महबूबनगर, रंगारेड्डी, हैदराबाद, वरंगल, खम्मम, नलगुंडा ग्रेजुएट हलकों की वोटर लिस्ट 1 नवंबर 2026 की अहलियत के तहत नए सिरे से तैयार की जा रही है। रियासती हुकूमत ने रोजगार जमानत स्कीम के तहत एफटीई मुलाजिमीन के लिए ग्रेजुएटी मंजूर करते हुए जियो जारी किया है। इस इकदाम से 3,800 मुलाजिमीन को माशी भरोसा हासिल हुआ है। रियासती वजीर पंचायत राज सीतक्का की दिलचस्पी के नतीजे में 20 साल से मुलाजिमत के लिए जद्दोजहद करने वालों को उनकी मेहनत का समर हासिल हुआ। इस जियो के तहत मुलाजिमीन को वजीफे के वक्त कम से कम 4 लाख रुपए ग्रेजुएटी हासिल होगी। 10 साल खिदमत अंजाम देने पर कम से कम 10 लाख रुपए का फायदा होगा। आखिर में सुर्खियां एक बार फिर। एलनेनो का असर चारे पर ना पड़े, इसके लिए रियासती हुकूमत के कबल अज वक्त इकदामात। लबरेज तालाबों, कुंटों के पास जानवरों के चारे की काश्त का फैसला। दिल्ली में मरकजी वजीर नितिन गडकरी से रियासती वजीर कोमट रेड्डी वेंकट रेड्डी की मुलाकात। तेलंगाना के अहम बुनियादी वसायल से मुतालिक प्रोजेक्ट्स पर तबादला ख्याल। बीजेपी के रियासती सदर रामचंद्र राव ने तनकीद करते हुए कहा कि कांग्रेस पार्टी दस्तूरी इदारों को धमकाने की सतह पर आ चुकी है। और रियासत में आज और कल खुश्क मौसम, जुमेरात से बाज मुकामात पर औसत मौसलाधार बारिश की मौसमात की पेश कयासी। इसी के साथ इलाकाई खबरें खत्म हुई।
1: आकाशवाणी समाचार के साथ मैं विशाल शर्मा। प्रधानमंत्री नरेंद्र मोदी ने कहा है कि सरकार ने अपने शासन के दृष्टिकोण और कार्य संस्कृति में पावर टू एम्पावर के सिद्धांत को अपनाया है। नई दिल्ली में आज ब्लूमबर्ग न्यू इकोनॉमी फोरम में श्री मोदी ने कहा कि भारत की प्रगति सामूहिक विकास और साझा अवसरों पर निर्भर करती है। प्रधानमंत्री ने कहा कि वैश्विक अनिश्चितताओं के बीच भारत का आर्थिक विकास मजबूत नींव पर टिका है।
2: ग्लोबल चैलेंजेस के लिए सॉल्यूशंस में भी योगदान देना होगा। क्लाइमेट चेंज हो, वाटर गवर्नेंस हो, पब्लिक हेल्थ हो या इमर्जिंग टेक्नोलॉजीज का रिस्पॉन्सिबल यूज हो, दुनिया को ऐसा सामर्थ्य चाहिए जो सॉल्यूशन दे, नए अवसर पैदा करे।
1: भारत नई दिल्ली में बहुपक्षीय तकनीकी और आर्थिक सहयोग के लिए बंगाल की खाड़ी क्षेत्र की पहल बिम्स्टेक संगठन के गृहमंत्रियों की पहली बैठक की मेजबानी कर रहा है। गृहमंत्री अमित शाह ने कहा है कि ये ऐतिहासिक बैठक आतंकवाद, संगठित अपराधों, नशीले पदार्थों की तस्करी, अवैध धन प्रवाह तथा साइबर खतरों से निपटने के साझा संकल्प को उजागर करती है। श्री शाह ने मादक पदार्थों की तस्करी के खिलाफ अभियान में सभी पक्षों